दिया डोल, रिम झिम बादल बरसे रामा हो। गुन गुन गुन गुन भंवरे झूमे, झर झर झर झर झरने झूमे, छम छम